सत्सङ्ग गर्दा धेरै मानिसको ज्यान गएको छ। कति आफन्त यस्ता घटनाले आफ्ना प्रियजनहरूलाई गुमाइ पठाउँछौ र अहिले गुमाइ पठाएका छौं। हाम्रो परिवारको कुनै सदस्यको अचानक मृत्यु हुन्छ, जब मिलानसार मित्रले छोडेर टाढामा जानुपर्छ तब जीवनमा समस्या आउँछ, होइन र यस्ता समस्याहरू हुन्छ। अहिले समस्या मान्छे जीवनमा छ, समस्या नभएको ठाउँ छैन। समस्या तपाईँ जहाँ जानुहुन्छ समस्या सँगसँगै जाने हो। तपाईँ भागेर समस्याको समाधान हुँदैन, म भागेर समस्याको समाधान हुँदैन। समस्यालाई समाधान गर्नलाई समस्यासँग जुझ्न सिक्नै पर्छ, फेस गर्न सक्नै पर्छ। त्यस कारण समस्यादेखि तपाईँ म भाग्नु हुँदैन। विचार गर्नुहोस्, एकजना जवान भाइ बहिनीहरू आपसमा प्रेम गर्छ, एउटा बिना अर्कै बाँच्नै नसक्ने जस्ता हुन्छन्। प्रेममा अन्धा हुन्छ, प्रेम अन्धा हुन्छ भन्ने कुरो थाहा छ नि, होइन? अवश्य नि, एकले अर्कालाई धोका दिए जीवनमा समस्या आउँछ। कलेजमा पढ्ने ती भाइ बहिनीहरू केटाकेटीहरू थिए, आपसमा प्रेम गर्थे, पढिसकेर विवाह गर्ने विचार गर्थ्यो, परिवारमा कुरा गरे, केटाको परिवारले राजी भए तर केटीको परिवार त्यति राजी हुन सकेन, दुवैजनाको विवाह नहुने भयो। के गर्ने, किनभने ऊ निराश भयो दुईजना, अनि केटाको परिवार अलिक भौतिकवादी थिए र परमेश्वरमा विश्वास नगर्ने केटाकेटी दुवैजना निराश भए। केटी चाहिँ विश्वास गर्ने परिवार, तर केटी निराश भएको छैन। ओहो, त्यो बिना मान्छे सक्दैन एकचोटि भनिरहेको हुन्छ। त्यो केटीले अर्कै केटीसँग विवाह गर्नु पर्यो, आम्बोले अर्कै खोजेर विवाह गरिदियो। तर वैवाहिक जीवनमा शान्ति भएन, प्रेम गरेकी केटासँग विवाह गर्न नपाउँदा उसलाई नराम्रो लाग्यो। ओहो, छटपट्टि लागेको छ, भाग्न मन लागेको छ, छोड्न मन लागेको छ, सधैँ ती अगाडि आइरहेका हुन्छन् त्यो परिवारमा, किनभने समस्या देखियो। तर याद गर्नुहोस् मित्र, जुन केटाको परिवार थियो, केटो एकदम जहाँ रक्सी खाने परिवार थियो, एकदम समस्यामा थियो, त्यो केटो जहाँ रक्सीमा डुबेर लतमा डुबेको थियो, समस्या थियो, धेरै समयपछि केटीको होस फर्के, उसले अब बुझ्न सके कि यदि मैले त्यो केटोसँग विवाह गरेको भए मेरो जीवन डरलाग्दो हुने थियो। सधैँ यसरी जहाँ रक्सी पिएर माथि मान्छेसँग बस्न कसरी सक्थ्यो होला र? उसको जीवन रोएर नै बित्ने थियो, उसले सोच्छ उसको जीवनमा बर्बाद हुने थियो, जीवन बर्बाद हुन्छ। आमा बोले विश्वासी, एकदम विश्वासुकै केटोलाई खोजेर उसँग विवाह गरिदिए, आज उसको जीवन खुसी छ, आनन्द छ, केही समस्या छैन, एकले अर्कालाई खुसी मनाएको छ, वास्त गरेको छ, अनि हाँसी खुसी रहनु भएको छ। अस्पताल रोग लग्ने आज अस्पतालमा पाएकी छ, घर परिवार राम्रो छ, पहिलेको प्रेम सम्बन्ध टुट्यो, समस्या भयो, तर त्यो समस्याद्वारा भलाइ उत्पन्न भयो। समस्याले कतिचोटि हाम्रो जीवनमा भलाइ ल्याउँछ र समस्याले हाम्रो जीवनमा भलाइ गराउँछ भन्ने कुरो पनि तपाईँ मैले बुझ्नुपर्ने हुन्छ। परमेश्वरले प्रार्थनाको उत्तर दिनु भएन, किनकि उसले उसको जीवनमा भलाइ उत्पन्न गर्न चाहनुहुन्थ्यो। कतिचोटि हाम्रो जीवनमा तत्काल त्यो समस्याको समाधान गर्न हामी चाहन्छौ, तर तत्काल त्यो समस्याको समाधान हुँदैन, किनभने यसले समस्याको समाधान गर्नलाई समय लाग्छ। समय नपर्खिएको कारण गर्दा, पर्खिन नसकेको कारण गर्दा कतिचोटि हाम्रो जीवनमा समस्या र दुःख कष्ट र अप्ठ्यारो हुन्छ।

छ त्यो भिज्जा छन्जेल तपाईँ मैले संसारमा बस्ने हो जीवनको भिज्जा कति समय छ कहिले दस वर्ष कहिले बीस वर्ष कहिले पच्चीस वर्ष तीस वर्ष त्यो भिज्जा सिधेपछि जाने दिन जाने समय अलिक फरक हुन सक्छ कोही फरक हुन सक्छ विभिन्न ठाउँबाट जान सक्छ मानिस कोही हस्पिटलमा कोही घरबाट कोही हिँड्दा हिँड्दै कोही खाँदा खाँदै कोही बोल्दा बोल्दै विभिन्न प्रकारले जान सक्छ तर जाने बाटो अलिक फरक हुन सक्छ तर बीच नसिद्धिन्जेल तपाईँहरू म बस्नै पर्ने हुन्छ धेरैजनाको भिज्जा सिद्धिएको कारणले गर्दा यो विनाशमा परेका छन् मानिसहरू समस्या भएका छन् तर जाने तरिका छुट्टै भएको छ तर त्यो तरिका छुट्टै भएको कारणले गर्दा मानिसलाई निराश हुन्छ दुःख हुन्छ ओहो समस्या हुन्छ यस्तो नभइदिएको भए हुन्थ्यो मानिसले सोचिरहेको हुन्छ यो कल्पनाभन्दा बाहिरको कुरा हो तर एक दिन हामी सबै कुरो यो भिज्जा सिद्धिएपछि हरेक मानिस जानै पर्छ र तपाईँ मैले अवश्य पनि त्यो दिन यो संसार यो जीवनबाट छोड्नै पर्ने हुन्छ आयुको जीवन त्यस्तै समस्या थियो त्यसकारण उसले भन्छ म नाङ्गाए म नाङ्गाए जान्छु मैले लाने कुरो केही पनि छैन ऊ निराश भएको छैन यस्तो ठूलो विपत्ति पर्दा पनि ऊ कहिले पनि परमेश्वर गनगन गरेर परमेश्वरलाई दोष लाएनन् परमेश्वरको विरुद्धमा मुखबाट एउटै पनि वचन निकालेनन् ऊ परमेश्वरको विरुद्धमा कुनै पनि शब्दहरू निकालेन तिनको परीक्षाको

0: ओए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको।
1: ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
2: त्रिमूर्ति छँदै छैन।
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
2: त्रिमूर्ति छँदै छैन।
0: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
2: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
3: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो

0: बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
1: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
0: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
1: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
0: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाउँ, गाउँघरका अन्नलाई विशेष जोड़ दिउँ, दूधजन्य वस्तु खाउँ, माछा मासुका परि